0: भी लिखे गए थे तनकीदी आर्टिकल, और उनको भी एक मसला बना दिया। हालांकि उन्होंने कुछ किए भी नहीं इसमें, सिवाय इसके कि वो शिया इमाम हैं, तो वो भी इस मार्च में थे। इस पे आप क्या कहेंगे, क्या शिया हजरात को हक नहीं है कि वो अमन पसंदी से कोई मार्च करें नारेब्रो में?
1: देखिए, जो मैं अशूर के हवाले से ये जो जुलूस निकला था
0: जी,
1: मैंने भी उसको फॉलो किया है।
0: अच्छा,
1: टेलीविजन पर भी और इधर उधर पर भी
0: जी।
1: और उस पर डेनिश सियासतदानों के जो खास तौर पर सोशल डेमोक्रेट पार्टी के जो कोपरेगन कमून के स्पोक्स पर्सन है
0: जी,
1: उन्होंने जिस तरह से तनकीद की वो इंतहाई बदतमीजी के हद तक आगे बढ़ रहे थे, नंबर एक। लेकिन वहीं पर एक मुसलमान को जब इंटरव्यू किया गया, लाइव इंटरव्यू किया गया
0: जी,
1: तो उसने एक बड़ी खूबसूरत बात की।
0: अच्छा,
1: उसने कहा कि जब तक आप हमें हमारे करीब आकर नहीं देखेंगे, पहली बात तो ये है कि आपको फिर हम पर बात करने का कोई हक नहीं है। दूसरी बात, जब आप हमारे करीब आएंगे तो फिर आपको ये मालूम होगा कि हम किन रवायात, इकदार और अपनी दीनी बातें जो है उन पर कैसे अमल करते हैं
0: जी।
1: अब बदकिस्मती ये थी कि हमारे डेनमार्क में रहने वाले जो सामईन रेडियो हम वतन सुन रहे हैं
0: जी,
1: और अगर उन्होंने वो प्रोग्राम देखा हो तो उसमें एक बड़ी, बहुत बड़ी सहाफती बेईमानी जो थी वो इस तरह उसको उछाला गया
0: जी,
1: कि ये तस्वर किया जाए कि पूरा नैरोब्रो का इलाका जो है वो इन मार्चिंग करने वालों से भरा हुआ है और क्या हो रहा है
0: जी।
1: बात डेनमार्क के उस जो हमें अशूर के जुलूस की हो रही थी, जिसमें तकरीबन 8 से लेकर 1800 तक लोग जो थे वो शामिल थे,
0: 18,000
1: लोग शामिल थे
0: जी,
1: ये पुलिस के कहना है
0: जी जी बिल्कुल।
1: लेकिन दूसरी तरफ तस्वीरें जो दिखाई जा रही थी इस रिपोर्ट की कवरेज के साथ, वो ईरान और इराक और दूसरे इलाकों में होने वाले इज्तिमाआत की थी, जिससे ये तस्वीर उभरता था कि ये क्या हो रहा है और ये क्या हो रहा है। इसकी वजाहत करने के लिए, जैसा अभी आपने कहा, इंगस प्यूबर और एंड कंपनी जो है उन्होंने इस तरह की बातें की, वो बड़ी नागवार। लेकिन मुझे बड़ी खुशी हुई है कि चंद एक मुसलमान लोग जो थे उन्होंने अपने इंटरव्यूज के दौरान इस वाक़े की जिस तरह तशरीह की और इसको जुलूस को जिस तरह बताया कि इसके मकासद क्या है। खास तौर पर मैं कहूँगा कि कोपरेगन बल्दिया के काशिफ अहमद जो हैं
0: जी,
1: उन्होंने बड़ा तफसीली इंटरव्यू दिया है डैनिश टीवी पर, जिसमें उन्होंने बताया कि हम पर तनकीद करने के बजाय ये देखा जाए कि पहली बार ये जुलूस सरासर कानूनी हदूद के अंदर रहकर किया गया है।
0: जी जी जी बिल्कुल,
1: और 18,000 लोग होने के बावजूद कोई ना एक भी नाखुशगवार वाकया पेश नहीं आया। दूसरा, उन्होंने उनका ये कहना था कि ये हमारी रिवायत है और ये हमारी इकदार में शामिल है कि इस तरह के जुलूस में अगर मर्द आगे हैं तो ख्वातीन जो हैं वो पीछे,
0: और ख्वातीन ख्वातीन ऐसा चलती हैं ये भी उनको पता नहीं होना,
1: और ख्वातीन ऐसा चलती हैं और इसमें ख्वातीन को मर्दों की बराबरी के हक से अलग करना नहीं है, बल्कि उनको ये सहूलत मुहैया करना है कि वो अपने यहाँ जिस तरह वो कतारों में आ रही हैं और आवाजारी कर रही हैं उसका उनको मुनासिब मौका मिल जाए। तो ये बड़ी अच्छी बात थी। मैंने वो काशिफ की सारी गुफ्तगू सुनी और मुझे अफसोस इस बात का है कि इस मौजू पर बोलने के लिए हमारे अक्सर खासतौर पर एक दो पाकिस्तानी सियासतदान जो हैं वो और तो बहुत कुछ कहते रहते हैं, लेकिन उन्होंने इस पर कुछ लबकुचाई नहीं की।
0: अच्छा।
1: कि ये इंडस्ट्रियल को कोई जवाब नहीं दिया।
0: अच्छा, यहाँ पे अब एक सवाल पैदा होता है नसर साहब, कि जब डेनिश सियासतदान तनकीद करते हैं ख़ासतौर पर मुसलमानों पे, और ये कहते हैं कि मुसलमानों को डेनिश इकदार को अपनाना चाहिए, लेकिन अगर हम मुसलमानों को थोड़ा सा साइड करें तो एक नई खबर मैं आपसे शेयर करता हूँ कि डेनमार्क में रहने वाले जो इंटरनेशनल वर्कर्स हैं और स्टूडेंट हैं, अब वो ये कहते हैं कि हम लोगों को डेनिश कल्चर को अपनाने के साथ साथ अपने कल्चर को नहीं भूल जाना चाहिए, क्योंकि जब अगर हम अपने कल्चर को भूल जाएंगे तो हम वही होगा आधे टीटर आधे बटेर।
1: बिल्कुल, उनका ये कहना बिल्कुल बजा है। और मुझे याद है कि आप इस سلسلے میں جو کوششیں کیا کرتے تھے جی, اور آپ بھی کرتے ہیں جی, وہ دن جو تھے وہ بڑے اہم دن تھے اور ان کے نتائج ہمارے سامنے بھی ہیں
0: جی,
1: کئی باتیں جو ہے وہ اپروو کی گئی ہیں
0: جی.
1: اپنے کلچر سے ہٹ کر دوسرے کلچر کو اپنانا جی, یعنی اگر آپ جم ہو جائے کسی دوسرے کلچر میں جی, تو آپ تو اپنی شناخت کھو چکے. جب آپ اپنی اصل شناخت اپنے اصل روح سے الگ ہو جائے تو پھر آپ کہیں کہ نہیں رہتے. مسئلہ یہ ہے کہ آپ سب کچھ کرنے کے باوجود جب ڈینسوں میں بیٹھیں گے تو آپ بشکریشی ہی رہیں گے. آپ کے سر کی ٹوپی کو عجیب طرح سے دیکھا جائے گا, آپ کے رنگ و نسل کو پر سوال اٹھائے جائیں گے. تو پھر وہ ڈینش اقدار اپنانے کا کیا فائدہ جن کو اپنا کر بھی ہم ڈینش نہیں ہو سکتے.
0: آپ کو یاد ہو, آپ کو یاد ہوگا کہ ایکسا بلر نے تو میری ٹوپی کو مجھے لکھا دین تھیل نے ایلبو ہو.
1: لیکن آپ ہی کی ہمت ہے کہ آپ اس ڈینش معاشرے میں اس بے مہار اخبارات اور بے مہار صحافت کا سامنا کرتے رہتے ہیں. لیکن کہنے کی بات یہ ہے کہ وہ کون سی چیزیں ہیں جنہیں آپ کہتے ہیں کہ یہ ڈینش اقدار ہیں اور ان کو اپنائے بغیر آپ ڈینش نہیں ہو سکتے.
0: بتائیں تو صحیح ہمیں وہ کون سی اقدار.
1: آپ ہمیں یہ تو بتائیے کہ کیا وینبرو کے علاوہ بھی آپ کے کوئی اقدار ہیں.
0: ویری ٹرو.
1: اور جب آپ دیکھتے ہیں کہ امریکہ میں, آسٹریلیا میں, کینیڈا میں, نیوزی لینڈ میں, ارجنٹینا میں جو ڈینش رہتے ہیں ان کی ٹاپی کالونیاں ہیں,
0: اور وہ آپ کو حیرانگی ہوگی اور آپ کو پتہ بھی ہوگا کہ ڈینش اسٹیٹ جو ہے وہ کینیڈا, امریکہ, نیوزی لینڈ, آسٹریلیا میں رہنے والے ڈینش فیملی کے بچوں کو ڈینش پڑھانے کے لیے پیسے دیتے ہیں.
1: بالکل آپ نے بجا کہا. اور یہ دیکھیے کہ یہ ڈینمارک کی سرحدوں کے دوسری طرف جرمنی میں جو
0: ایگزیکٹلی جو
1: ڈینش لوگ رہتے ہیں ان کی سیاست پارٹیوں کے لیے ڈینش سیاست دار جو ہیں وہ اپنی حمایت پیش کرتے ہیں.
0: بالکل.
1: اور ان کو ان علاقوں میں ڈینش بن کر رہنے کے لیے جتنا سرمایہ خرچ کیا جاتا ہے اس کا کوئی جواب نہیں.
0: اور بڑے فخر سے کہتے ہیں کہ وہ ڈینش ہیں.
1: بڑے فخر سے کہتے ہیں کہ وی آئے تھے ان مندرا ٹیل جی. اور اس مندرا ٹیل کو کیوں نہیں کہتے کہ وہ جرمن جرمن معاشرے میں مدغم ہو جائے.
0: ایگزیکٹلی. اچھا نصر بھائی, رضا بھائی کچھ کہنا چاہتے ہیں
2: جی. بھاشی صاحب, آپ انگس طویبہ کی تو بات کر رہے تھے کہ انگس طویبہ نے جو ہے وہ یہ عاشورہ کا جو ایک جلوس جو نکلا تھا, لیکن ہمارے جو انٹیگریشن منسٹر ہیں مودن پیوس کو, اگر آپ ان کی فیس بک پہ جاتے ہیں تو وہ شروع اس طرح کرتے ہیں کہ تے ہیا اے کے تے ڈینمارک وی کھینا اور ایلس کا رسمن کہنے ول کو اکیم کہنے میں اغاب اس کے سلاو سنگ اور مینا at sharia lovgivning skal dominere i Danmark, og at kvinder og mænd ikke er lige, så har man et værdisæt, der ikke hører til. Phir aur bhi aage likhte hain, lekin Bashir sahab kehne ka maqsad hai ki agar aapke integration minister aur Mohan Pils ko ko to hamare jo social democrat ke candidates hain wo saath le ke campaign bhi karte rahe hain aur unko vote bhi dilwate rahe hain, تو آج کیا وہ سو رہے ہیں جب وہ اس طرح کی. اور یہ مودن پیوس کو صرف ایک نہیں, ان کی ایک جو لیٹسٹ ابھی خبر ہے یہ انہوں نے لکھی ہے 2 گھنٹے پہلے, ویمو ایک لہ اور سنوز سے نہ مانگے پولی امور سے فرلی ہوئی سو ایرا پروبلیم اسٹور اور کلچرل پروبلم.
0: رضا بھائی دیکھیے, اس سے پہلے کہ ہم نصر بھائی کی طرف چلے ان کا جو ہے رائے لیں اس پہ, دیکھیے ڈینمارک میں پچھلے 40 سال سے جب سے میں اس سیاست کو سمجھتا ہوں یہ ایسی باتیں ہمیشہ سے ہوتی رہی ہیں, یہ کوئی نئی بات نہیں ہے. جب آپ جائیں پیچھے 70-80 کی دہائی میں جب گلسٹروپ نے شروع کیا تھا, وہ تو مسلمانوں کو مسلمان بھی نہیں کہتا تھا, ان کو کہتا تھا محمدینہ. تو یہ باتیں دیکھیں, اس میں پھر وہی بات آتی ہے جو ہم بھی کرتے ہیں, نصر بھائی ہمیشہ کہتے ہیں, اس کا جواب ہمیں خود جو ہے نا دینا چاہیے. مضبوطی سے آرگنائز ہوں, این جی اوز بنائیں, اپنی آواز اٹھائیں, جیسے کہ ہم 80-90 میں دیا کرتے تھے. اس وقت اگر ایسے ہوتے تو ہم فوراً پریس ریلیز بھیجتے تھے, اس منسٹر کو جو ہے خط بھیجتے تھے. اب وہ باتیں نہیں ہوتی کیونکہ ہمارے جو نوجوان لوگ ہیں خواب و سیاست میں ہوں یا نہ ہوں, لیکن وہ پتہ نہیں ان کو سام سونگ گیا. نصر بھائی آپ کیا کہیں گے اس بات پہ؟
1: جی معاف کیجیے گا, مجھے تھوڑی سی کھانسی کی تکلیف ہے, آپ نے یہ موضوع چھیڑا ہے اور رضا نے جس طرح اشارہ کیا ہے, یہ ایک انتہائی اہم معاملہ ہے. بات کرنے کو تو بڑی آسان ہے لیکن اس پر عمل کرنا بہت مشکل ہے. آپ نے باشی صاحب آپ نے بار بار یہ ذکر کیا ہے کوئی این جی او ہونی چاہیے, کوئی رابطے ہونے چاہیے. ہماری پاکستان سوسائٹی, اب میں پچھلے کئی مہینوں سے یہ دیکھ رہا ہوں کہ وہ پاکستان کی سیاست پر تو بہت بڑھ چڑھ کر جلسے کرتے ہیں, سو سو دو سو سو آدمی اکٹھے کر لیتے ہیں جی, لیکن دینی سیاست سے وہ دور رہتے ہیں.
0: حالانکہ انہیں دینی سیاست کا پتہ ہے, یہ نہیں کہ ان کو
1: دینی سیاست میں پتہ ہے. اور ہمارے چودھری ولایت خان اللہ ان کو خوش رکھے, پتہ نہیں وہ میری بات سن رہے ہیں یا نہیں, ہمیشہ تنقید کرتے ہیں. تو انہوں نے جو کام کیا ہے باسیت کوپن ہیگن کاؤنسل کی حیثیت سے وہ بڑا نمایاں ہے
0: بالکل,
1: لیکن آج کل پتہ نہیں ان کو کیا ہو گیا ہے کہ وہ بھی صرف پاکستان کی ہی کی حکومت پر اور پاکستان ہی کی سیاست پر بات چیت کرتے
0: ہیں. وہ میرے خیال میں رہتے بھی زیادہ پاکستانی میں ہیں,
1: اللہ ان کو خیریت سے رکھے. لیکن کہنے کی چیز یہ ہے کہ ہمیں یہاں پر اس معاشرے میں رہتے ہوئے اپنی ایک آواز اور ایک ٹھوس آواز بن کر یہ مسائل حکام کے سامنے لانے چاہیے کہ یہ ہمارے ساتھ کیا ہو رہا ہے اور کیوں ہو رہا ہے.
0: لیکن یہاں پہ نصر بھائی ایسے سیاستدان بھی تو ہیں نا پارٹیوں میں, کچھ پاکستانی بیک گراؤنڈ کے غیر ملکی بیک گراؤنڈ منسٹر بھی ہیں.
1: میں عرض کرنے لگا ہوں کہ یہ رضا نے بہت اچھی بات کی
0: جی,
1: کہ جن لوگوں کو آپ لوگوں نے ووٹ دے کر ان کے لیے انتخابی تحریک میں حصہ لے کر لوگوں کو ان کو ووٹ دینے کے لیے اکسایا یا کہا, اب دیکھیے کہ وہ کامیاب ہونے کے بعد کیا زہر اگل رہے ہیں. کیوں نہیں ہمارے وہ پاکستانی سیاستدان اور وہ پاکستانی سوشل ڈیموکریٹ کے حمایتی جو ہیں وہ اپنی پارٹی سے کہتے ہیں کہ یہ انٹیگریشن جو ہے یہ کیا کر رہا ہے.
0: بالکل
1: جی, یہ سوال اٹھانے سے یہ گریز کیوں کرتے ہیں.
0: اچھا
1: سوال ہی جب نہیں اٹھایا جائے گا تو ان لوگوں کو منہ کھولنے کی اور کھلی اجازت مل جائے
0: گی. جی جی, اچھا بجکو سے پہلے جو دو انٹیگریشن منسٹر تھے وہ تو اس سے بھی بدتر تھے, لیکن جب ان کو منسٹر بنایا گیا تھا کیونکہ یہ کافی سیریس سیاستدان ہے تو میرا یہ خیال تھا کہ شاید یہ اب, اور خاص طور پہ جب ریڈیکیل وینسترا اور اینس لسٹن اور الٹرنیٹیو اب حکومت کا ایک قسم کا حصہ ہیں, تو میں یہ سوچ رہا تھا کہ وہ لوگ سوشل ڈیموکریٹک پارٹی کو یہ کہیں گے کہ پلیز آپ اپنا رویہ جو ہے اس کو درست کریں اور یہ پروپوگنڈا مسلمانوں کے خلاف غیر ملکوں کے خلاف اس کو بند کریں, تو ہو سکتا ہے کہ ان کے کہنے سے کچھ اثر ہوگا. لیکن ہماری وزیر اعظم اور انٹیگریشن منسٹر نے تو وہی کہا ہے, اور بلکہ وزیر اعظم نے تو کہا کہ ہماری پالیسیز میں کوئی تبدیلی نہیں آئے گی بلکہ بد سے بدتر ہوتی جائے گی.
1: آپ کا یہ کہنا بالکل وجہ ہے, اور آپ نے وزیر اعظم میٹے فریڈرکسن کا جو ذکر کیا ہے
0: جی,
1: کل رات مجھ پر بڑی قیامت کی رات گزری ہے. وہ اس لیے کہ میں پتہ نہیں کیوں میں نے آپ کا ایک مضمون جو یورپین ٹائمز میں چھایا ہوا ہے
0: جی,
1: ابھی حال ہی میں تین چار دن سے ہیں, میں نے وہ پڑھنا شروع کر دیا.
0: اچھا,
1: اور یقین کیجیے کہ اس مضمون کو پڑھتے ہوئے میں نے کتنی ہی مرتبہ آپ کے لیے دعا کی کہ اللہ آپ کو یہ جرأت اظہار جو ہے وہ دے. اس مضمون میں جس طرح آپ نے ڈنمارک کے اس کردار کو عیاں کیا ہے کہ یہ یورپی یونین میں, نہ صرف ڈنمارک میں بلکہ پورے یورپی یونین میں جس طرح سے غیر ملکیوں کے متعلق اور خاص طور پر مسلمانوں کے متعلق اقدامات لینے کے لیے اپنی تجاویز برسلز میں یورپی پارلیمنٹ میں پیش کر رہا ہے اور اس پر فخر کر رہا ہے, وہ ہماری نظر میں, میری خاص طور پر میری نظر میں باعث ندامت ہیں اور وہ قابل مذمت. اور جس طریقے سے, جس جرأت مندی سے آپ نے اس مضمون میں, وہ طویل مضمون میں پتہ نہیں رات کو کیسے اس کو ہضم کر گیا, لیکن میں اس کا آپ کی اجازت سے ترجمہ کر کے اپنی ویب سائٹ پر لگا رہا ہوں تاکہ لوگوں کو یہ معلوم ہو کہ جو کہنے کی باتیں ہیں وہ کیسے کہی جاتی ہیں, اور ڈنمارک جو یورپ یونین میں غیر ملکیوں کے متعلق اور امیگریشن کے متعلق نئے قوانین بنانے پر کے لیے اپنی آرائیں اور اپنے مشورے پیش کر رہا ہے اور فخر کر رہا ہے, دراصل یہ ایک فتنہ ساز ملک ہے.
0: اور مجھے بڑا دکھ ہوتا ہے کیونکہ آپ کو یاد ہوگا 70s میں جب ہم لوگ آئے تھے तो ये कहा करते थे डेनमार्क के, हम इंसानी हकूक के लंबरदार हैं, हमने साउथ अफ्रीका को बड़ी मदद की है, हमने क्यूबा की बड़ी मदद की है, और वो सारी बातें जो है वो एक ख्वाब की तरह इंसान को महसूस होता है।
1: जहाँ तक इंसानी हकूक का ताल्लुक है, अब ना तो यहाँ पर हकूक हमारे घर में
0: ना इंसानियत
1: और ना हमें इंसान समझा जा रहा है।
0: अच्छा, आपने डेनिश पीपल पार्टी के एक रहनुमा की पोस्ट जो है जिसमें बड़ा सियासी हंगामा हुआ है, उसने एक स्कार्फ पहने वाली खातून की तस्वीर लेकर डेनमार्क में तकसीम की, और उसमें आपने एक ज़बरदस्त आर्टिकल लिखा है, ज़रा उसके बारे में बताएं कि वो जो है मज़हब शनाख्त और सियासी जिम्मेदारी पर जो नई बहस चल पड़ी है, क्या ये इसी बहस का हिस्सा है जिस पर भी हमने बात की है?
1: बिल्कुल, ये हिस्सा तो उसी का है, लेकिन इसको सिर्फ अगर हम डेनिश पॉलिटिकल पार्टी तक महदूद रखें तो बात समझ में आ जाएगी।
0: अच्छा,
1: ये सर, ये जो पार्लियामेंट्री रुकन है डेनिश डेनिश पीपल्स पार्टी के
0: जी,
1: ये बड़े अहम उहदों पर फायज हैं, अपनी पार्टी के मुख्तलिफ अमूर के ये तर्जमान हैं।
0: लेकिन अब उनको निकाल दिया गया है,
1: अर्ज करने लगा हूँ, लेकिन अब उनको इन तमाम ओहदों से बरतरफ कर दिया गया है।
0: अच्छा,
1: और मैं खुद इस बात पर हैरान हूँ कि यही डेनिश पीपल्स पार्टी जो हम गैर मुल्कियों के मुतालिक और खासतौर पर मुसलमानों के मुतालिक खुले बंदूक निजाम की इजहार करती है, हम पर लानतान करती है, उसने भी अब हालात को समझते हुए इस अपने पार्लियामानी रुकन को तमाम ओहदों से बरतरफ कर दिया है। ये एक बड़ी मुस्बत, भले ये एक छोटा सा हवा का झोंका है, लेकिन ये एक बड़ी अहम बात हुई है, और उन्होंने साथ ही कह दिया है कि तनकीद हर एक का हक है, हम इन सब पर तनकीद करते हैं, लेकिन उसकी एक हद होनी चाहिए, और वो हद उन्होंने कायम करके दिखा दी है। हुआ जैसा कि आपने बताया, हुआ यही था कि एक किंडरगार्टन में काम करने वाली बज़ाहिर मुसलमान दिखाई देती खातून जो है वो बच्चों की तरफ ध्यान देने की बजाय अपने टेलीफोन पर कोई पैगाम दे रही है या बात कर रही है, तो उसके नीचे उन्होंने लिखा, पहली बात तो ये थी किसी की तस्वीर बगैर इजाजत लेकर सोशल मीडिया पर शेयर करना जुर्म है,
0: और खासतौर पर बच्चों की,
1: खासतौर पर बच्चों की, और ये बात हमारे सुनने वाले डेनमार्क में जो हमारे उर्दू शामिल हैं उनको याद रखनी चाहिए कि आप हर किसी की तस्वीर जो है वो उठाकर अपने सोशल मीडिया पर शेयर करके कुछ भी साथ नहीं ले सकते।
0: हाँ जी बिल्कुल, ये बहुत जरूरी समझ,
1: ये बहुत जरूरी है, और इसी तरह हमारी इंक्लूडिंग रेडियो हम वसंत की अगर कोई नजरियात ऐसी हैं जो आप समझते हैं कि आपके लिए उसमें कोई ऐसा पहलू है जो आपकी शख्सियत पर या आपके कहने पर, सिर्फ ये कह देना कि जी ये प्रोग्राम है और आप भी अपना नुकता नजर पेश कर देते हैं, ये काफी नहीं होता
0: जी।
1: ये कानून को अगर गहरी निगाह से देखा जाए तो हर चीज जो आपके यहाँ नशल होती है वो काबिल गिरफ्त है।
0: एग्जैक्टली, बिल्कुल। अच्छा चलो, ये तो अच्छा हुआ कि उन्होंने उसकी मुख्तलिफ उसकी जो जिम्मेदारियाँ थी, सियासी जिम्मेदारियाँ, उसे हटा दिया है, और लेकिन साथ में फेडरेशन ऑफ कम्यून, क्योंकि वो फेडरेशन ऑफ कम्यून का वो
1: उन्होंने तो उसके
0: मुकदमा
1: है उसके खिलाफ पुलिस में रिपोर्ट दर्ज करवाई है।
0: एग्जैक्टली,
1: इसने नंबर एक, इसने बिला इजाजत के बच्चों की तस्वीर शाया की है, और दूसरा इसने नीचे जो कैप्शन लिखा है वो इंतहाई तौर पर काबिल मजम्मत है, और उससे ये जाहिर होता है कि ये मुसलमानों के मुसलमान क्या तरीका क्या राय रखता है, और अब देखिए आइंदा आने वाले एक दो हफ्तों में इसका क्या बनता है, क्योंकि पुलिस ने इस मामले पर इकदाम लेने की रजामंदी जाहिर करते हुए ये कहा है कि ये वाकई ही कानून की खिलाफ वर्जी है
0: जी। अच्छा, हम अभी बात कर रहे थे हमारी वजीर आजम जो हैं वो क्या कहती हैं, उनके मिनिस्टर्स क्या कहते हैं, अभी तकरीबन दो हफ्ते हो गए जो नई हुकूमत बनी है, और अभी मुख्तलिफ अखबारों में मीडिया में ये कहा जा रहा है कि हुकूमत तो बन गई है लेकिन वज़ीर आज़म जो है वो अपनी जो है मर्ज़ी से वो काम करती हैं, अपनी मर्ज़ी से वो कहती हैं ये चीज़ें, तो क्या आप समझते हैं कि ये जो हनीमून था अभी ये बजाय सौ दिन के अभी दो हफ्ते के बाद ही जो है मुख्तलिफ ज़राया ब्लाग ने उनको कहना शुरू किया कि तुम अपने जिनके साथ हुकूमत बनाई है उनके साथ तो बात कर लिया करो कभी।
1: बिल्कुल आपने बजा कहा, और उनमें ये यकतरफा इकदाम की जो रवश आउट कर आई है और जो बन रही है
0: जी,
1: ये बदकिस्मती से जैसा कि आपने कहा और अखबार में भी इसका तस्करा किया जा रहा है یہ موجودہ حکومتی اتحاد کو نقصان پہنچا سکتی ہے.
0: درست.
1: آپ دیکھتے ہیں کہ کچھ ایک دو جماعتیں جو اقتدار میں شامل ہیں ان کو خود اپنے ہاں اندرونی مسائل کا بڑی شدت سے سامنا ہے, جس کا نشانہ آپ دیکھ رہے ہیں کہ ایس ایف کس طرح اپنے اندر ہی تنقید کا نشانہ بن رہی ہے,
0: خاص طور پہ ان کے صدر جو ہے نا.
1: اور پھر دوسری طرف دیکھیے کہ سوشل ڈیموکریٹ پارٹی کے جو بنیادی رکن ہیں, جو اس کو ووٹ دینے والے ہیں,
0: جی,
1: وہ خود اپنی پارٹی کی چیئرمین بیٹے فریڈرکسن, جو کہ بدقسمتی سے وزیر اعظم بھی ہیں, ان کے مسئلے کیا رائے رکھتے ہیں. سوال یہ ہے کہ ہمارے اپنے لوگ جو موجودہ حالیہ انتخابات میں سوشل ڈیموکریٹ پارٹی کے پلیٹ فارم سے حصہ لے لیا جنہوں نے, اور جو سوشل ڈیموکریٹ پارٹی کے ساتھ حمایت کا اظہار کرتے ہیں اور اس کی مدد کرتے ہیں, وہ کہاں ہیں اس وقت؟ وہ کیوں نہیں اخبارات میں اپنے خیالات کا اظہار کرتے ہیں, ایڈیٹر کے نام خط لکھیں, یا سوشل ڈیموکریٹ پارٹی کے مختلف جو گروپ بنے ہوئے ہیں پارلیمنٹ میں ان کو لکھیں.
0: جی اچھا, آج ہم نے ایک سوزانہ منگ سے بات کی اور وہ ہمارا عنوان جو تھا وہ بچوں کا اور ان کے والدین کا کے ساتھ جو سلوک ہوتا ہے, یا ان کے بچوں کو گھروں سے لے لیا جاتا ہے اور اڈاپٹڈ جو بچے ہیں, اب یہ پتہ چلا ہے کہ چلی سے تین بچے جو